नमाय हाय रे माय नमस्ते हरेक मंगलवार साँझ को 36 बजे प्रसारण होने ओटाइको एक्सेस रेडियो बाट संचालित कार्यक्रम हाम्रा आवाजमा म टीका कौशिकको सम्पूर्ण श्रोताहरुमा हार्दिक अभिवादन यो हो कार्यक्रम हाम्रा आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटीजले कार्यक्रम हाम्रो आवाज ओटाइको एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मंगलबार न्यूजील्याण्डको समय अनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवा टू पिपल्स रेडियो 900 AM हरेक बिहिबार न्युजिल्यान्डको समय अनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ कार्यक्रम हाम्रो आवाजमा तपाईँले आज सुन्नुहुनेछ सांगीतिक कार्यक्रम